गावै को साज करे तन खेहे, गावै को जी लै फिर देहे, गावै को जापै दिसै दूर, गावै को वेखै हादरा हदूर। कथना कथी ना आवै तोट, कथ कथ कथी कोट।

कुछ देर बाद फिर आई। उसके पुत्र मिले पूछा भाई वो बैल किथे, कह लगे जे तुसी गए तो दूसरे दिन चढ़ाई करेगा। यह गुरु जी का कौतक, उसका बेड़ा पार करना सा। नहीं तो पता नहीं कितने कितने बड़े बैल दिया जोना भोगदा, कितनिया चोटा खांदा, भाई सच्चे पातशाह टुट पए से उस खा मुखा पार करने वाली गई। जिसने सतगुरु दयाल हो जावे फिर उसने पाप गुण नहीं देखदा, गुण अवगुण नहीं देखदा। गुरु जी दयाल हो गए, फिर पहुंचे पूछया वो बैल किथे, कहन लगे जी चढ़ाई कर गया मर गया। गुरु जी ने दिव्य दृष्टि नाल वेख्या कि हुण तां घर अंदर कुत्ता बन के पहरा दे गया, बैल दी जान तो कुत्ते दी जान चा गया। मरदानिया हुण तां आपां नूं घर जाना पवेगा, क्यों गरीब नवाज मरदानिया हुण तां वो बिरग कुत्ता बन के पहरा दिंदा है, घर विच रहिंदा। चल पे घर आए, प्रशादे की बुरकी पाई, कुत्ता नेड़े आया। गुरु जी ने सिर ते हाथ रखा, उसनू सोझी हो गई कि मैं कौन हां ते ये कौन हां। गुरु जी ने आख्या क्यों बई, मोह दियां चोटां खांदा खांदा इतनी गंदी जून विच पहुंच गए, हुण तेरा पारो तारा कर दईए। उसकी आत्मा चो आवाज आई, मैनू हाले मुक्ति की लोड़ नहीं, ये मेरे पुत्र बड़े अवेसले, ये बड़े अवेसले ने पुत्र मेरे, दिन भर रात सारी सुते रहिंदे ने, अद्धे दिन होए तक जागदे ने, पिछवाड़ा नंगा है, चोर तां एक रात च लुट के लै जाण जे मैं पहरा ना दे। सारे बजुर्गों ने ऐसा ही खदशा रहिंदा है, भावें कोई कुत्ते दी जोन विच जावे जा ना जावे, पर मनुष्य जामे विच ही पहरा ही तां दिंदे ने कई बजुर्ग। पुत्रां धीआं नूं वेल नहीं, कह देंदे ने बच्चियां दा ध्यान रखना, फिर कह देंदे ने हुण बच्चियां नूं छुट्टियां ने, असीं घूम फिर आईए, तुसीं घर ख्याल रखना। पैरे तो सिवा ड्यूटी केड़ी रह जांदी, पैरा ही दिंदा है, पर ओहो जे बजुर्गां नूं वी कहीए कि हुण नितनेम करिया करो, तां उहनां दे पास वी समां नहीं। क्योंकि इन माया जग मोह। गुरु जी कहण लगे चंगा भाई तेरी मर्जी, होर चोटां खा ले। फिर गए, काफी समय बाद आए। गुरु जी ने पूछया भाई वो कुत्ता कित्थे जिहड़ा घर विच, आख्या जी तुसी गए ते थोड़े दिन बाद शरीर छड गए। गुरु जी ने दिव्य दृष्टि नाल वेख्या कि कुत्ते तो मर के उसकी आत्मा एक सर्प विच प्रवेश की, सप बनिया होया सी। वो एक बार पंगूड़े विच खेल दे बच्चे वल जा रहा सी, पड़ोसियां ने मारिया। बाणी च लिखिया है कि अंतकाल जो लक्ष्मी सिमरै ऐसी चिंता मैं जे मरै, ऐसा चिंतन करदिया होया मौत हो जावे, पैसा पैसा सिमरदिया मौत हो जावे, तां कहंदे ने सर्प जौन वन वाला उतर, उसनू सप की जून लैनी पवेगी। ते दूसरी गल, गुरु साहबां ने सहस्कृति दे श्लोकां विच ਇਹ ਦੱਸ ਦਿੱਤਾ ਕਿ ਜਿਸ ਨੇ ਗੁਰੂ ਨਹੀਂ ਧਾਰਨ ਕੀਤਾ ਉਸਨੂੰ ਵੀ ਇਹਨਾਂ ਜੂਨਾਂ ਵਿੱਚ ਜਾਣਾ ਪਵੇਗਾ। ਗੁਰਮੰਤਰ ਹੀਣ ਜੋ ਪ੍ਰਾਣੀ ਤਿਰਗੰਤ ਜਨਮ ਭ੍ਰਿਸ਼ਟ ਨੇ, ਕੂਕਰੈ ਸੂਕਰੈ ਗਰਦ ਵੈ ਕਾਕੈ ਸਰਪ ਨੇ ਫੁੱਲ ਖਲ, ਕੁੱਤਾ ਬਣਨਾ ਪਵੇਗਾ, ਸੂਰ ਬਣਨਾ ਪਵੇਗਾ, ਖੋਤਾ ਬਣਨਾ ਪਵੇਗਾ, ਸਰਪ ਬਣਨਾ ਪਵੇਗਾ, ਕਾਂ ਬਣਨਾ ਪਵੇਗਾ, ਐਸੀਆਂ ਜੂਨਾਂ ਵਿੱਚ ਜਾਣਾ ਪਵੇਗਾ।
جس نے گرو نہیں دھارن کیتا بھائی گرو بھی دھارن کر دے جتنی دیر گرو نہیں دھارن کر دے تا سکھی نہیں کما سکتے سکھی دی رہت مریادا اسی دن شروع ہوئے گی جدو تسی پہلا قدم رکھیا امرت چھک لیا گرو دھارن کر لیا امرت ہی چھکایا جانا ہے امرت چھکاؤن واسطے اپنے نام گردوارا صاحب ستکار جو گیانی جی پاس جہاں جتھے ہوں بعد وچار کر کے دس دیتا جاوے گا دفتر وچ گیانی جی پاس اپنے نام لکھا امر شک جیڑا گرو منتر تو ہینا ہے وہ بھی انہاں ٹیڑیاں جونا وچ جاوے گا جیڑا مایا دا چتون کردا کردا مر گیا وہ سرپ جون گربانی چ لکھیا سرپ جون ول ول سپ دی جون چو ماریا پڑوسیاں نے پھر ہن وی گھر دی گندی نالی وچ اوتھے دا کرم بن کے رہ گیا گرو جی نے دیو درشتی نال ویکھیا مردانا جی نے کیا گرو صاحبان نے کہ اس نالی وچوں اس کرم نو کڈ لے مردانا جی نے اس گندے نالے وچوں اس کیڑے نو کڈیا تو کے صاف کر کے گرو جی دے پاس رکھیا گرو جی نے اس نو چک لیا سر تھلے رکھیا اپنا چرن لایا تے اس نو پچھیا سمرتھا دیتی پوچھا بھی ہوں کلیان کر دئیے تیرا ہوں مکتی لینی کہ نہیں لینی ہوں تو وہ رو رہا سی تھی کہ ہوں میری بڑی بری حالت ہے ہوں کرپا کرو ہوں کرپا کرو بخش دے اللہ بخش دیو ہوں مینو مکتی دے دے اپنی چرنی لا لا گرو جی نے کرپا کی مکت کر دیتا مکتی بخش دیتی وہ ہوں دیو روپ دیو روپ ہو کے گھر کے بچوں نو درشن دے رہا ہے اور نال انہاں نو کہندا ہے کہ جگت گرو بابا جی تہاڈے گھر آئے بیٹھے نے جتنیاں موہدیاں چوٹاں میں کھادیاں نے تسی نہ کھا لیا آخر سکھ تاں مکتی وچ ہی ہے آخر اتھے ہی پہنچنا پوے گا پر تسی بیل بن کے کتے بن کے سپ بن کے کیڑے بن کے نہ پہنچے تسی ہن گرو جی کا اپدیش لے لو تو تسی مکت ہو جاؤ سادھ سنگت آپ بھی کتنے ایویں نہ کریں اسی بہت حالت ویکھدے انساناں دی ایسی وچردے سنگتاں وچ جنہاں دی حالت بیلاں ورگی ہے گھر وچ کتیاں ورگی حالت ہے سپ وانگو مایا تے بیٹھے رہندے کسے نو حق نہیں دینا اپنا مرن کنارے ہوئے پہ پتراں نو نہیں دے سکتا ایسی حالت وہ جیوندے جاگدے سرپ نے پھر وہی گندگی دے کیڑے ہی بننا پیندا ہے اس توں بعد اس گھر وچ وہ حالت ہو جاندی ہے پھر ساہ لینا مشکل ہوندا ہے تے پھر بندہ جا کے روندا ہے پٹدا ہے کہ ہن میں کی کراں بھائی ہوں کوئی کی کرے تو پہلا گرو کی گل نہ سن اپدیش نہ لے تے گرو کرپا کرے یہ بیل بن کتے بن سپ کیڑے بن تو پہلا ہی سوجی آ جائے